0: न्यूज के लिए हमें तावन दिया है अंजुम कुरैशी साहबा ने।
1: खुदा ना करे अगर आपका कार एक्सीडेंट हो गया और आप कानूनी मदद लेना चाहते हैं तो ना सिर्फ हम आपके हक का जायज ज्यादा से ज्यादा पैसा लेकर दिलवाते हैं बल्कि अपनी फीस भी आपका क्लेम दिलवाने के बाद ही लेते हैं। और मैं आपकी अपनी अंजुम कुरैशी आपकी अपनी जबान बोलती हूँ और हमारे पर्सनल इंजरी लॉयर्स की टीम आपके क्लेम को प्रोफेशनली हैंडल करते हैं। और अगर अपने क्लेम के सिलसिले में आप हमारे लॉयर के साथ मीटिंग करना चाहते हैं तो हमारी कंसल्टेंसी बिल्कुल फ्री है। आज ही मुझे कॉल करें, आपके कार एक्सीडेंट केस में आपका इन्फॉर्मेशन लेना आपका हक है। 416-570-0157।
0: न्यूज के लिए तावन देते हैं आइकॉन इवेंट स्पेस, 6887 डिक्सी रोड मिसागा, डिक्सी डेरी के इंटरसेक्शन, 3 खूबसूरत हाल, 1200 तक अफराद की गुंजाइश, एम्पल पार्किंग। अपने खुशी के लम्हात को यादगार बनाइए आइकॉन इवेंट स्पेस के साथ। मजीद मालूमात के लिए कॉल कीजिए 4374252500। इट्स 4374252500। आइकॉन इवेंट स्पेस। न्यूज के लिए हमें दावत दिया है टीम भट्टी रियल स्टेट। फॉर ऑल योर रियल स्टेट नीड्स कॉल तलहा भट्टी 6472957861 6472957861।
2: बिस्मिल्लाहिर्रहमानिर्रहीम, अस्सलाम वालेकुम। ये रेडियो पाकिस्तान टोरंटो है। अब आप जुबैरुद्दीन से खबरें सुनिए। अमरीकी सदर डोनाल्ड ट्रंप ने ईरान और अमरीका के दरमियान मुज़ाकरात मुअत्तल होने की खबरों को मुस्तरद करते हुए उन्हें गलत और बेबुनियाद करार दिया है। एक बयान में उनका कहना था कि वाशिंगटन और तेहरान के दरमियान बातचीत मुसलसल जारी है और गुज़श्ता चंद दिनों के दौरान भी मुज़ाकरात का सिलसिला नहीं रुका, जबकि आज भी दोनों ममालिक के दरमियान गुफ्तगु हुई है। ट्रंप ने कहा कि मुज़ाकरात का नतीजा क्या निकलेगा इस बारे में कुछ कहना कबल अज़ वक्त है। ताहम उन्होंने माहदे तक पहुंचने के लिए ईरान पर जोर दिया। उन्होंने कहा कि अब वक्त आ गया है कि किसी न किसी तरीके से माहदा किया जाए। आप ये मामला 47 साल से जारी रखे हुए हैं और इसे मजीद जारी रहने की इजाज़त नहीं दी जा सकती। उधर अमरीकी सेक्रेटरी खारजा मार्को रूबियो ने कहा है कि अमरीका और ईरान के दरमियान मुज़ाकरात में ईरानी जौहरी प्रोग्राम के वो पहलू भी शामिल हैं जिसका वो एक महीना या एक साल कबल तक जिक्र करने से भी इनकार कर रहा था। उन्होंने कहा कि ईरान के जौहरी प्रोग्राम पर मुज़ाकरात इंतहाई टेक्निकल और कई महीने लग सकते हैं, जबकि आबनाए हुरमुस की बहाली की सूरत में अमरीका की जानिब से पाबंदियों में नरमी की कोई पेशकश नहीं की गई। ईरान के हवाले से उनका कहना था कि उन्हें अपने मुल्क में अफजूदगी की सरगर्मियों को तवील मुद्दत तक महदूद या ख़त्म करने के हवाले से मुज़ाकरात पर इत्तेफाक करना होगा। अमरीकी वजीर खारजा ने सेनेट कमेटी को बताया कि मेरे ख्याल में ईरान के नए सुप्रीम लीडर आयतुल्ला मुश्तबा खामनई जिंदा हैं और सरगर्मियों में ज़्यादा हिस्सा ले रहे हैं। वाज़ेह रहे कि मुश्तबा खामनई को 20 मार्च के बाद से अवामी सतह पर नहीं देखा गया है। वो अमरीकी और इसराइली हमलों की पहली लहर में ज़ख्मी हुए थे, जबकि उनके वालिद अली खामनई इस हमले में मारे गए थे। उधर ईरानी खातिमुल अंबिया के ब्रिगेडियर जनरल असदी ने अमरीका के साथ दोबारा जंग को नागुज़ीर करार दे दिया है। उनका कहना था कि बार बार कह चुके हैं कि हमने अभी मुकम्मल सलाहियतें ज़ाहिर नहीं की, हम जंग के लिए तैयार हैं और हमें इससे कोई मसला नहीं है। दूसरी जानिब ईरान की पासदारा ने इनकलाब के तर्जुमान जनरल सरदार मोहिब्बी ने कहा है कि जंगबंदी के दौरान ईरान की अस्करी और ऑपरेशनल सलाहियतों में मजीद इजाफा हुआ है और मुसल्ला अफवाज पहले के मुकाबले में ज़्यादा मजबूत और तैयार हैं। अमरीकी सदर डोनाल्ड ट्रंप के नेतन्याहू को पागल कहने के बाद इसराइल का जनूबी लेबनान पर एक और हमला जिसके नतीजे में 4 अफराद मारे गए। इसराइली वज़ीर आज़म बिन्यामिन नेतन्याहू ने वाज़ेह कर दिया है कि जुनूबी लेबनान में इसराइली फ़ौज अपनी हिकमत अमली के मुताबिक ऑपरेशंस जारी रखेगी। एक बयान में उन्होंने कहा कि इसराइल अपने शहरियों के तहफ़ पर कोई समझौता नहीं करेगा। इसराइली फ़जाई हमले जुनूबी लेबनान के मुख्तलिफ इलाक़ों में बदस्तूर जारी हैं और इत्तलात के मुताबिक इसराइली जंगी तैयारों ने जुनूबी लेबनान के अहम शहर सौर में जबल आमिल हस्पताल के नज़दीक बमबारी की है जिसमें कम से कम 4 अफराद मारे गए। फ्रांस के वजीर खारजा ने कहा है कि लेबनान के अंदर इसराइली अफवाज की मौजूदगी का कोई जवाब नहीं हो सकता। उनका कहना था कि कोई भी चीज़ लेबनान के अंदर इसराइली फौजी कार्रवाइयों के तसलसल और तवील उलमुद्दती कब्जे का जवाब फराहम नहीं कर सकती। दूसरी जानिब अक़वामे मुत्तहिदा की सलामती कौंसिल ने लेबनान में इसराइली फौज की पेशकदमी पर तशवीश का इजहार किया है और जुनूबी लेबनान के तारीखी बियोफोर्ट कले पर इसराइली परचम लहराने के मामले पर हंगामी इजलास मुनक़िद किया। روس نے یوکرین کے کئی شہروں پر بڑے حملے کیے ہیں جن میں کم از کم 10 افراد ہلاک ہو گئے ہیں۔ رات بھر کیے گئے فضائی حملوں میں رہائشی عمارتوں کو نشانہ بنایا گیا، جس کے نتیجے میں بچوں سمیت درجنوں افراد زخمی ہوئے۔ اس سے پہلے ماسکو نے یوکرین پر الزام لگایا تھا کہ اس نے مشرقی یوکرین کے روس کے زیر قبضہ علاقے میں طالب علموں کے ایک ہاسٹل پر مہلک حملہ کیا ہے۔ بھارت نے پاکستان اور یورپی یونین کے مشترکہ اعلامیے میں جموں اور کشمیر کے ذکر کو مسترد کرتے ہوئے اسے اپنے ملک کا اندرونی معاملہ قرار دے دیا۔ بھارتی وزارت خارجہ کے ترجمان کا کہنا تھا کہ جموں و کشمیر اور لداخ بھارت کے اٹوٹ اور ناقابل تنسیق حصے ہیں۔ وزیر اعلیٰ خیبر پختونخوا سہیل آفریدی کا کہنا ہے کہ اگر اس مرتبہ بھی انہیں دیوار سے لگانے کی کوشش کی گئی تو 10 جون کو ملک بھر سے پارلیمنٹیرینز اسلام آباد پہنچ کر قومی اسمبلی کے سامنے دھرنا دیں گے اور وفاقی بجٹ پاس نہیں ہونے دیں گے۔ اس سے پہلے اڈیالہ جیل میں قید عمران خان سے ملاقات کے لیے وزیر اعلیٰ خیبر پختونخوا سہیل آفریدی سرکاری پروٹوکول میں گورکھپور ناکے پر پہنچے تھے، جہاں پولیس نے انہیں روک دیا۔ سہیل آفریدی نے اعلان کیا کہ وہ کل اسلام آباد ہائی کورٹ میں ایک درخواست دائر کریں گے اور امید ہے کہ اس مرتبہ ملاقات کی اجازت مل جائے گی۔ انہوں نے کہا کہ ہمارا ایک ہی مطالبہ ہے کہ عمران خان کو شفا انٹرنیشنل ہاسپٹل منتقل کیا جائے، اور ہم چاہتے ہیں کہ عمران خان کا علاج ان کی فیملی اور ذاتی معالج کی موجودگی میں ہو۔ آسٹریلیا نے پاکستان کو ایک روزہ سیریز کے دوسرے میچ میں 41 رن سے ہرا کر سیریز 1-1 سے برابر کر دی۔ آسٹریلیا کے 232 رنز کے ہدف کے جواب میں پاکستان کی ٹیم 44 اوورز میں 190 رنز بنا کر آؤٹ ہو گئی۔ تیسرا اور آخری میچ 4 جون کو لاہور میں ہی کھیلا جائے گا۔ اور آخر میں یہ خبر کہ کل جی ٹی اے میں گیس کی قیمت میں 8 سینٹ فی لیٹر اضافہ ہو جانے کا امکان ہے۔ اس کے ساتھ ہی اب تک کی خبریں ختم ہوئیں۔ اجازت دیجیے، اللہ حافظ۔
0: Toronto 360 TV آپ کا اپنا 24/7 چینل، تمام آئی پی ٹی وی باکسز، جادو بول، شاوا اور زوم باکس پر پاکستانی یا اردو سیکشن میں دیکھیے۔ ٹورانٹو بیسڈ پاکستانی چینلز میں سب سے زیادہ دیکھا جانے والا چینل۔ صبح اذان فجر کے بعد ایک پارے کی تلاوت اردو ترجمے کے ساتھ، اسلامک سیگمنٹ، کرنٹ افیئرز کے پروگرام، سوشل ایشوز، ایجوکیشن اور انٹرٹینمنٹ کے ساتھ ساتھ کامیڈی پروگرام بھی۔ ہر رات 8 اور 10 بجے ٹورانٹو 360 اسپیشل پریزنٹیشن، پاکستانی فیچر فلم رات 11 اور دن 1 بجے، شہر میں ہونے والی تقریبات کی کوریج اور بہت کچھ۔ ٹورانٹو 360 ٹی وی، پاکستان کی پہچان، آپ کا اپنا 24/7 چینل، ٹورانٹو 360 ٹی وی، آپ کی آواز آپ کے انداز میں۔
3: ٹورانٹو 360 ٹی وی چینل باپ ایپل ٹی وی، امیزون فائر ٹی وی، روکو ٹی وی کے ساتھ ساتھ اوبر ایپ کے تھرو روجرز پہ بھی ہمارے نشان دیکھ سکتے ہیں۔ نون لیگ کے صدر نواز شریف ایک دن کے دورے پر گلگت بلتستان پہنچے ہیں اور تقریر کی ہے، جلسے سے خطاب کیا ہے۔ انہوں نے کہا کہ سی پیک، گلگت بلتستان سی پیک کا مرکز ہے، کسی پارٹی نے یہاں کسی منصوبے کی اینٹ بھی نہیں لگائی، جس جی بی کو میں سینے سے لگا کے رکھتا تھا۔ انہوں نے کہا کہ ایئرپورٹ کے باہر اس کی سڑکوں کا حلیہ دیکھا تو افسوس ہوا، جو منصوبے ہم نے شروع کیے تھے وہ مکمل کیوں نہیں ہوئے، آخر پیسہ کہاں لگایا گیا۔ جو سڑک میں نے شروع کی اسی خنجراب تک پہنچنا چاہیے تمہارا تھا، ووٹ ملتا ہے نہیں اللہ جانتا ہے، اب ہم ان چیزوں سے آپ کو محروم نہیں کریں گے۔ اور پھر ان کا یہی سوال تھا کہ ہمیں کام نہیں کرنے دی گیا، نہ مجھے کیوں نکالا، کہہ لیں ایک قسم کا۔ انہوں نے کہا کہ شہباز شریف اور مریم نواز دونوں کو کہوں گا یہاں آئیں، ایئرپورٹ کو بڑا کر کے، یہاں بوئنگ طیارے آنے چاہیے تھے۔ شہباز شریف کہوں گا کہ اس ایئرپورٹ کو بڑا کریں، میں ہر دوسرے تیسرے مہینے آتا رہوں گا اور منصوبوں کی نگرانی کروں گا۔ اچھا، اس سے پہلے جو صورتحال رہی ہے، پی ٹی آئی کو ابھی تک جو ہے اس بات پہ اختلاف ہے کہ ان کو جو ہے وہ اجازت نہیں دی جا رہی، اور پی ٹی آئی کے بہت سے جو ممبران ہیں وہ آزاد حیثیت سے جو ہیں وہاں الیکشن جو ہیں وہ لڑ رہے ہیں۔ رانا ثناء اللہ صاحب کہتے ہیں کہ نواز شریف گلگت بلتستان کے الیکشن کمیشن سے این او سی لے کر وہاں گئے تھے، کوئی حکومتی وزیر گلگت بلتستان نہیں گیا، نہ ہی کسی نے وہاں مہم چلائی ہے۔ ایک ٹیلیویژن پروگرام میں انہوں نے کہا کہ پی ٹی آئی کے چیئرمین گوہر خان گلگت بلتستان میں جلسے کر رہے ہیں، میٹنگز کر رہے ہیں، انہیں تو کوئی نہیں روک رہا، اگر بیرسٹر گوہر خان اجازت لے کر جا سکتے ہیں تو سلمان اکرم راجہ کو بھی ایسا ہی کرنا چاہیے تھا۔ ادھر جو پی ٹی آئی کے اب تو میں خط صوبائی وزیر بھی ہیں شفیع جان، وہ کہتے ہیں کہ پی ٹی آئی کے علاوہ باقی تمام جماعتوں کو انتخابی مہم چلانے کی اجازت ہے. نواز شریف اور بلاول بھٹو زرداری بھی کمپین کر رہے ہیں. اگر تحریک انصاف کا کوئی وزیر ہوتا تو الیکشن کمیشن حرکت میں آ چکا ہوتا. الیکشن کمیشن کی یہ خاموشی ہمیں سمجھ نہیں آ رہی ہے. بلاول بھٹو زرداری بھی اس وقت وہاں کمپین کر رہے ہیں اور بڑے بڑے جلسوں سے وہ بھی خطاب کر رہے ہیں. تو دیکھیے کیا صورتحال بنتی ہے. بہت سے سرویز ڈفرینٹ باتیں کر رہے ہیں اور بہت سمپل میجورٹی شاید کسی کو نہ مل سکے, لیکن نواز شریف صاحب کے اور بلاول بھٹو زرداری کے دوروں کے بعد اگر صورتحال بدلے تو کچھ کہا نہیں جا سکتا. 416-593-0003 ریڈیو پاکستان ٹورانٹو سی ایم آر 101.3 ایف ایم. بٹ کڑاہی کی جو پکنگ لوکیشن ہے وہاں پہ جناب اس ویکینڈ پہ حلوہ پوڑی کے ناشتے کا آغاز ہو رہا ہے اور ان کا یہ دعویٰ ہے کہ ایسی حلوہ پوڑی آپ نے کبھی نہیں کھائی ہوگی, تو آپ ضرور ویکینڈ سے تشریف لے جائیے. 820 کنگسٹن روڈ پکرنگ, بٹ نہاری پکرنگ کی لوکیشن ہے. 905-839-0002 ان کے رابطے کے نمبر. کسی قسم کی انفارمیشن آپ کو انشورنس کے حوالے سے چاہیے تو وشال ترویدی صاحب ویری ایکسپیرینسڈ فائنینشیل ایڈوائزر ہیں, آپ انہیں کال کر سکتے ہیں 647-767-9852 647-767-9852.

0: अपनी राजधानी।
1: राजधानी स्वीट्स एंड रेस्टोरेंट के प्योर वेजिटेरियन लजीज खाने, जिसके स्वाद के सभी है दीवाने। फैमिली और फ्रेंड्स के साथ आकर खाइए या फिर केटरिंग करवाइए, मिठाइयाँ ऐसी की मजा आ जाए।
0: ये है राजधानी, राजधानी, राजधानी।
1: मल्टीपल लोकेशंस इन GTA। फॉर मोर इन्फॉर्मेशन विजिट rajdhanisweets.ca।
2: सिर्फ मॉर्गेजेस, दैट्स राजीव तलवार द मॉर्गेज सुपरस्टार। मॉर्गेज रेजिडेंशियल लो या कमर्शियल, फॉर कस्टमाइज्ड मॉर्गेज सॉल्यूशंस चूज राजीव तलवार। मुश्किल से मुश्किल मॉर्गेज हो, लास्ट मिनट डील हो या फिर क्रेडिट इश्यूज हो, राजीव तलवार का वसी इल्म और तजुर्बा आपका काम आसान कर देगा। तो याद रखिए, मॉर्गेज उनसे मत लीजिए जो मॉर्गेज भी करते हैं, बल्कि मॉर्गेज सिर्फ उनसे लीजिए जो मॉर्गेज ही करते हैं। कॉल राजीव तलवार ऑफ लीडिंग एज मॉर्गेज एक्सपर्ट्स 905-819-1001 license number 12374
3: SSR auto service 921 Pape avenue southeast corner of Pape and Martimore har kisam ki gaadiyon ki journal aur electrical repair ke liye tashreef laiye oil change tire change lights repair brakes suspension muffler service engine services iske alawa safety inspection 3d laser alignment ke sath sath new aur used tires bhi available hain drive through maintenance aur namaz ki sahulat bhi mia ashraf sahab ya nabil ashraf sahab se raabta kijiye 416-466-8782 टोरंटो में 23 साल से 24/7 खुलने वाली वाहिद शॉप SSR ऑटो सर्विस 921 अपने खुशी के लम्हात को यादगार बनाएं। आइकॉन इवेंट स्पेस में शादी, मेहंदी, रिसेप्शन, बर्थडे पार्टीज, कारपोरेट इवेंट्स, गजल और कवाली नाइट्स या किसी भी तकरीब के लिए 3 खूबसूरत और शानदार हॉल्स हैं, जहां 1200 तक गेस्ट्स की भरपूर मेहमान नवाजी कर सकते हैं। तमाम हलाल डिशेस पाकिस्तानी शेफ की निगरानी में रवायती जायकों के साथ तैयार की जाती हैं। इन हाउस स्टेजिंग, ऑडियो विजुअल सिस्टम, 10 प्रोजेक्टर स्क्रीन्स, मुकम्मल टेक्निकल सपोर्ट के साथ। बहुत ही कन्वीनियंट लोकेशन 6887 डिक्सी रोड, मिसिसागा, एम्पल पार्किंग और क्लोज टू हाईवेज। फॉर मोर इन्फॉर्मेशन एंड बुकिंग कॉल मिस्टर आलम 4374252500 और ब्रम्पटन में क्वींस मैनर इवेंट सेंटर 2 ऑक्शन लेन ब्रम्पटन। फॉर मोर इन्फॉर्मेशन कॉल 416-814-3600 क्वींस मैनर इवेंट सेंटर। Pride of Mississauga Barbecue Tonight Restaurant 35 Dundas Street West Highway 10 और Dundas के intersection Mississauga में Barbecue का असली मजा Barbecue Tonight पर। चरगा, लाहौरी फिश, चपली कबाब, कढ़ाई गोश्त, चिकन टिक्का मसाला, चिकन बिरयानी, सीख कबाब, रेशमी कबाब, चिकन बोटी, चिकन टिक्का, बिहारी कबाब, लैम्ब चॉप्स, अफगानी टिक्का, निहारी और बहुत कुछ। खूबसूरत कुशादा पैटियो Barbecue Tonight Restaurant 905-268-0088 It's 905-268-0088 10 or Dundas intersection, Mississauga.
4: The views expressed here during discussions, debates, and other programs are strictly that of the participants and not of the management of Radio Pakistan Toronto and CMR. Similarly, Radio Pakistan Toronto is not liable for any false, misleading messages from our advertisers. An advertiser is solely responsible for claims and litigation that may arise from airing of such ads.
3: प्रोग्राम का यह हिस्सा टीम भट्टी के ताबुन से पेश किया जा रहा है। फॉर ऑल योर रियल एस्टेट नीड्स कॉल तलहा भट्टी 647-295-7861 647-295-7861
5: Radio Pakistan Toronto CMR 101.3 FM Students mein aapke number 416-593-0003 इस वक्त पाकिस्तान से सीनियर जर्नलिस्ट बिलाल जमान साहब हमारे साथ मौजूद हुआ करते हैं। कुछ क्वेश्चंस उनसे करते हैं और फिर लेते हैं आपकी लाइव कॉल्स। खुश आमदीद कहेंगे बिलाल साहब। अस्सलाम वालेकुम। बिलाल साहब, बूंद बूंद को तरसते कराची के अवाम के लिए अब इंतज़ार शायद और लंबा हो गया है कि फोर मनसूबा मजीद ताखिर का शिकार होने के बाद कहते हैं 2029 में मुकम्मल होने का इम्कान है। 12 साल पहले ये मनसूबा 25 अरब रुपये में मुकम्मल हो जाता, अब कहते हैं इसकी लागत 200 अरब रुपये के करीब है, शायद उससे भी ज़्यादा हो चुकी है। कई डेड लाइन गुजरने के बावजूद ये मनसूबा जूँ का तुम क्यों है? क्या मीडिया में ला के मतलब सिंध को मतलब उस पर तनकीद इसका मामला है, या ओरिजिनली इसके ऊपर काम के लिए उस तरह से नहीं हो सका जिस तरह होना चाहिए था?
6: जी देखिए, ये एक खाली यही प्रोजेक्ट नहीं है। आप क्या देख लें कि हमने क्या डैम बना लिए, क्या हमने जो इम्पोर्टेंट सड़कें थी वो बना ली, क्या हमने इम्पोर्टेंट अंडर पासिस, क्या हमने जो हमारी क्या थी वो जो
5: यूनिवर्सिटी
6: नाम दिया हुआ था एक रेलवे लाइन को वो बदल दिए, वो पता नहीं क्या उसका नाम रखा हुआ था जो कराची से उधर गिलगित तक बननी थी। ये मतलब ये कि हमने तो हर इम्पोर्टेंट क्या सी पैक जो है ना वो बन गया, 2025 का मंसूबा था, 2013 के अंदर शुरू हुआ, 2025 के अंदर जो है ना उसके सम्राट तो देखे 26 भी गुजर गया, तो कहाँ उसके उसके तहत जो है ना वो दो राहदारियां बननी थी, उसके तहत इकोनॉमिक जोन बनने थे, उसके तहत ये नवाशी साहब का 2013 का जो विजन था आज उन्होंने इसका जिक्र भी किया उन्होंने खिताब करते हुए कि ना वो क्या कहते हैं अपना जो जितने मेगावाट 40,000 मेगावाट बिजली लगाने का उन्होंने मतलब कहा कि हमने लोड शेडिंग, उन्होंने कहा ये मिस्टेक ये गलती लोग कहते हैं कि तब 20-20 घंटे की जो है ना वो मतलब 16-16 घंटे की लोड शेडिंग थी, तो उसको खत्म भी किया और उसके अलावा जो है ना कैपेसिटी बढ़ाई भी कि इंडस्ट्री लगेगी सब कुछ होगा, लेकिन ना वो इंडस्ट्री लगी ना वो इन्वेस्टमेंट आई ना हालात जो है वो तरीके से बने, तो हमने तो मतलब ये कि हर मंसूबे के साथ खाली एक K4 की कहानी है, बात थोड़ी लंबी होगी, असल तो मैं K4 के ऊपर ही थोड़ा फोकस करना चाहिए क्योंकि देखें कराची जो है ये K4 मेरे ख्याल से मतलब वो उसका नाम रखा हुआ है केंजर झील की वजह से, इस वजह से उसको K4 मंसूबा जो है ना वो कहा जाता है, बुनियादी तौर से केंजर झील का पानी जो है वो कराची वालों तक पहुंचाना है और यानी कि आप वही देखने के समुद्र का पानी कराची वालों तक पहुंचाना या केंजर झील का पानी कराची वालों तक पहुंचाना, वो कहते हैं कि कराची वालों का मतलब ये हाल ये है कि खिड़की खोले तो समुद्र नजर आ रहा होता है, नलका खोले तो पानी नजर नहीं आ रहा होता, तो ये जो है ना वो बेचारे कराची वालों का हाल है कि वो पानी के सर पे बैठ के पानी के बिल्कुल साहिल पे होते हुए साहिल समुद्र पर होते हुए भी जो है ना वो बेचारे पानी जो है वो तरस रहे, तो केंजर झील को छोड़े 200 अरब रुपए को छोड़े अभी भी वाटर सैनिटाइजेशन को प्लांट जो है ना अगर लग सकता है मेरे ख्याल से इससे कम लागत के अंदर कराची से बिल्कुल जो है ना मतलब ये कि वो उसको कनेक्ट करना उसको वहां तक जो है ना, तो अल्टरनेट कोई जो है ना वो ढूंढ के कोई वो कर लें, जरूरी नहीं है कि एक चीज आपसे नहीं बन रही और उसकी लागत भी इतनी ज्यादा हो चुकी है तो आपने उसी के पीछे जो है ना वो पड़े रहना है, उसको बाद के लिए जो है ना वो छोड़ दें या देख लें, फिलहाल जो है ना जो कराची वालों की जरूरत है उसको पूरा करें और अगर नहीं कर सकते तो फिर कम से कम जो एक और मंसूबा था कि नया शहर जो है ना वो आबाद करने का कि क्वेटा और कराची और हैदराबाद इनके दरमियान में जो है ना वो एक बड़ा शहर जो है ना वो आबाद किया जाए, यहाँ से कराची की आबादी जो है उसको मुंतकिल किया जाए और कराची के जो मसाइल हैं उनको हल करने के लिए बहुत जरूरी है कि पहले कराची की जो आबादी है उसको थोड़ा कम किया जाए।
5: वेरी राइट अच्छा मंशियात के केस में सुप्रीम कोर्ट के जज हैं जस्टिस हाशिम काकड़, ANF के अहलकार से पूछा क्या आपने कभी चर्स पिए, उसने जवाब दिया नहीं जनाब मैंने तो कभी चर्स नहीं पी, तो उन्होंने रिमार्क्स दिए कि चर्स नहीं पी इसलिए आप में एहसास भी नहीं है, एक इंतहाई संजीदा केस में इस तरह के गैर संजीदा रिमार्क्स क्या जजेस को पास करने चाहिए, क्या बैकग्राउंड क्यों किया उन्होंने ये पास?
6: जी देखिए वो मंशियात का केस और चर्स जो है ना उसके बारे में ज़्यादा यही मतलब बात खाली चर्च के बारे में तो नहीं लेकिन जितने भी नशे हैं उनके बारे में यही कि वो करने के बाद जो है ना जरा इंसान थोड़ा ज्यादा सेंसिटिव हो जाता है और जो है चीजें ज्यादा महसूस करने लग जाता है और जो अंदर का सच है वो निकलने लग जाता है, इस तरह की बातें जो है ना वो ड्रग्स के बारे में और इन चीजों के बारे में मशहूर है, तो उस हवाले से जो है ना मतलब वो केस का थोड़ा बैकग्राउंड तो ये था कि थोड़ी वो सरजनिश कर रहे थे ANF को काम की क्योंकि इस केस के अंदर उनका जो जो ANF के जो वकील थे उनका केस बड़ा जो है ना वो वीक था, जिस तरीके से वो घर के अंदर गए और वहां पे जाके उन्होंने मंशियात खुद रखी, उसकी सीसीटीवी फुटेज जो है वो जो दूसरे तरफ के वकील थे जिनके ऊपर इल्जाम था मुलजिमा जो थी उन्होंने घर की फुटेज भी जो है ना वो पेश कर दी, तो उसको उन्होंने खड़े को मौके के ऊपर जो है ना ANF एहलकार ने जो है ना उसको डिनाई कर दिया, तो कुछ लिंक भी था कि उस बताई बात है हम ये तो नहीं जानते कोर्ट के अंदर उस वक्त जो है ना मतलब सारी प्रोसीडिंग, तो एक जुमला खाली निकाल के हम समझेंगे जी बहुत कोई गैर संजीदा, बाहर जो जजेस हैं वो भी इंसान होते हैं बाजू का टेंस माहौल
5: मजाक आप कह रहे हैं कि बस अच्छा ठीक
6: हाँ मतलब जो उस सिचुएशन के अंदर जो है ना वो रहते हुए थोड़ा मूड को थोड़ा सा हल्का कर देते हैं उसका कम से कम उनकी उनकी केस की जजमेंट के ऊपर या उसके ऊपर जो है ना वो इम्पैक्ट नहीं पड़ना चाहिए, बाकी जो है ना वो ठीक है कि बाज़ औक़ात मिजाज आपका ऐसा होता है तबीयत आपकी ऐसी होती है हर एक के मुख्तलिफ मिजाज है, कुछ जो है वो बड़ी संजीदा चीज के अंदर से भी जो है ना कोई मजाक का पहलू निकाल लेते हैं और कुछ जो है वो बड़ी मजाया सिचुएशन हो उसको भी जो है ना बड़ा सीरियसली जो है ना वो गुजार देते हैं अपने अपने मिजाज और तबीयत भी होती है।
5: اچھا منگل کے دن عمران خان سے ملاقات کا دن ہوتا ہے، وزیر اعلیٰ کے پی سہیل افریدی صاحب اور علیمہ خان صاحب آج پھر جلدہ جیل کے باہر تھیں، اور ملاقات کی اجازت نہ ملنے پر بانی سے ملاقات تک خیبر پختونخوا بجٹ پاس نہ کرنا، یہ علیمہ خان نے سہیل افریدی کو تنبیہ کی ہے، تو بانی کے نئے پیغام تک میں ہی وزیر اعلیٰ رہوں گا، سہیل افریدی کی گفتگو۔ عمران خان تقریباً میرے خیال دو سال سے زیادہ ہی ہو گیا، تین سال سے جیل میں ہیں، ہر سال بجا رہتا ہے، پاس بھی ہو جاتا ہے، تو پھر ایسا ضد ہی کیوں کرنی جسے آپ پورا نہ کر سکیں گے؟ تو ممکن نہیں ہے، بجٹ تو عوام کے لیے ضروری ہے، پاس تو اس کو ہونا ہی ہوگا، ادروائز تو معاملات رک جائیں گے۔
6: جی بالکل، آپ نے درست کہا، کہتے ہیں یہ جو ہے نا وہ صرف بانی کا معاملہ نہیں ہے، جیل کا معاملہ نہیں ہے، ملاقات کا معاملہ نہیں ہے، جو بجٹ ہے وہ بڑا ایک سیریس ایشو ہے۔ بجٹ کے بغیر صوبہ نہیں چل سکتا، بجٹ سے اور بہت سارے معاملہ جو ہے نا وہ رک جاتے ہیں آپ کے، تو پورے صوبے کو جو ہے نا وہ آپ ایک کہہ لیں نا کہ ایک قسم سے یرغمال بنا کے، تو اگر آپ سمجھتے ہیں کہ آپ ریاست کو جھکا لیں گے، آپ اپنی جو ہے نا وہ بات منوا لیں گے، تو پھر جو ہے نا وہ پھر تو عمران خان صاحب، کیا میں تو کہتا ہوں کہ پھر تو کوئی لیڈر جو ہے نا وہ جیل میں رہ نہیں سکتا، پھر نہ بلاول کو پکڑ سکتے ہیں، نہ زرداری کو پکڑ سکتے ہیں، نہ مریم کو پکڑ سکتے ہیں، نہ نواز شریف کو پکڑ سکتے ہیں، ایک مثال دے رہا ہوں، تو مطلب یہ کہ پھر تو جو ہے نا وہ کوئی بھی جو ہے نا وہ کہے گا کہ جی ہم تو اس طریقے سے اپنے لیڈر کو جو ہے نا وہ آزاد کروا لیتے ہیں۔ ہاں آپ کی جدوجہد، آپ کی اسٹرگل جو ہے وہ اپنی جگہ کے اوپر، آپ ہر ہفتے آتے ہیں، آپ یہ دیکھ لیں کہ مطلب یہ کہ ایک صوبے کا وزیر اعلیٰ ہر ہفتے اپنی ساری ایکٹیویٹی سارے معاملہ چھوڑ کے ایک دن کے لیے جو ہے نا وہ آتا ہے، مطلب سوری ٹو سے دس ورڈ، کے آتا ہے، ذلیل ہوتا ہے، اور ساری رات جو ہے وہ وہاں پہ گزار کے اگلے دن صبح اسی منہ کے ساتھ جو ہے نا وہ واپس چلے جاتا ہے، اسی منہ کے ساتھ اگلے ہفتے دوبارہ، مطلب لیکن ایک کہتے ہیں ہیو سم ڈگنیٹی، تو اپنی تھوڑی سی جو ہے نا وہ عزت رکھتے ہوئے، میں سمجھتا ہوں آپ کو ایک دفعہ ملاقات ہوئی نہیں ہوئی، آپ کو اسٹریٹجی چینج کرنی چاہیے، آپ اپنی اسٹریٹجی چینج کریں، آپ دیکھیں کہ آپ کس طریقے سے، ہاں ترلا منت، اگر آپ کو لگتا ہے کہ ترلا منت ڈالنے
5: طریقہ ہے کوئی،
6: ہاں مطلب اسٹیبلشمنٹ کے ساتھ اگر آپ کے جو ہے نا مطلب کہ تعلقات بہتر، حکومت کے ساتھ تعلقات بہتر کرنے کے لیے، مداخلت کرنے کے لیے ان کے ساتھ جو ہے نا، اور یہ ہو رہی ہیں باتیں جو ہم نے ذکر کیا تھا کہ سہیل افریدی کی جو ملاقات ہوئی تھی محسن نقوی کے ساتھ، وہ اس کا حصہ ہے، پھر یہ جو خبریں گردش کر رہی ہیں کہ عمران خان صاحب سے جو ہے نا وہ جیل میں ملاقات ہوئی ہے سابق آرمی چیف کی، یہ باتیں ایسی جو ہے وہ نکل کے جو ہے نا وہ سامنے نہیں آتی، اور بہت مطلب بڑی خبر ہوتی ہے، یعنی جو صحافی ہیں جنہوں نے خبر دیا وہ اپنی خبر پہ ابھی بھی اسٹینڈ کر رہے ہیں، وہ کہتے ہیں میں اس سے جو ہے نا پیچھے نہیں ہٹوں گا، اور وہ خبریں بھی کسی کے تھرو ہی جو ہے نا وہ آبویسلی اس طرح کی خبریں لگوائی جاتی
5: ہیں،
6: تو آپ اپنے معاملہ جو ہے وہاں پہ سیٹ کرنے کی جو ہے نا وہ کوشش کریں، جہاں سے جو ہے نا فرق پڑے گا، یا اسٹریٹجی جو ہے اپنی چینج کرنے کی کوشش کریں، بجائے اس کے کہ آپ ہر ہفتے ایک وہی پروسیس جو ہے نا وہ دہراتے ہوئے ہمیں نظر آتے ہیں۔
5: اچھا جناب، آج بلاول بھٹو زرداری صاحب نے بھی ایک بیان دے دیا کہ دعا ہے کہ فیلڈ مارشل امن کی کوششوں میں کامیاب ہو جائیں، چاہتے ہیں پاکستان دفاعی اور معاشی لحاظ سے مضبوط ہو، یہ کام صرف پاکستان پیپلز پارٹی ہی کر سکتی ہے، بلاول صاحب کا یہ بیان تھا۔ زرداری صاحب بھی اس سے پہلے فوج کے ہاتھ مضبوط کرنے کا بیان دے چکے ہیں، تو کیا پیپلز پارٹی گلگت بلتستان میں ریلیف کے لیے بیانات دے رہی ہے، یا ایک جسٹ گڈ جیسچر ہے، یا واقعی اسی بات کو وہ یقین کے ساتھ ہی بات کر رہے ہیں؟
6: نہیں لیکن یہ گڈ جیسٹر، میں مطلب آبویسلی اتنی دیر سیاست کو دیکھنے کے بعد کون سے گڈ جیسٹر، کون سے جو ہے نا وہ معاملات، دیکھیں گلگت بلتستان کا الیکشن ہے، سینسیٹیو صوبہ ہے، وہاں پہ جو ہے نا وہ ہم نے دیکھا کہ چائنا کے ساتھ معاملات، بھارت کے ساتھ پھر وہ بھی زیر جو ہے نا وہ بحث رہتا ہے، مطلب اس کے بارڈرز کے حوالے سے، پھر آپ کو یاد ہوگا ابھی تقریباً کچھ 6 مہینے سال پہلے کی بات ہے کہ وہاں پہ مطلب کہ فوج تعینات کرنی پڑ گئی تھی، وہاں پہ کچھ ایتھنک جو معاملات ہیں اس میں کافی زیادہ جو ہے نا مطلب کہ وہ آ گیا تھا، پھر اور اس حوالے سے پولیٹیکل حوالوں سے، انسٹیبلٹی کے حوالے سے، اور بہت سارے وہاں پہ ایشوز ہیں، بھی نواز شریف صاحب نے ذکر کیا کہ 20-20 گھنٹے وہاں پہ لوڈ شیڈنگ یا لائٹ نہیں آتی، تو مطلب وہاں کے اپنے بھی جو ہے نا صوبے کے ایشوز ہیں، وہاں پہ اسٹرکچر کے ایشوز ہیں، روڈ اسٹرکچر کے، ڈیولپمنٹ کے، لائلٹی کے مطلب یہ کہ وہ کہتے ہیں کہ این ایف سی سے ہمیں جو ہے نا وہ حصہ ہمارا ملنا چاہیے، پھر جو ہے نا جب آپ نے اس کو، جس طرح آپ کو یاد ہوگا پیپلز پارٹی کے دور میں غالباً صدر زرداری نے باقاعدہ اس کو جو ہے نا مطلب یہ صوبے کا جو ہے نا وہ درجہ دے دیا تھا، تو اگر صوبہ جو ہے نا وہ آپ نے درجہ دے دیا اور اب آپ اپنی کتابوں کے اندر پڑھا رہے ہیں کہ پاکستان کے 4 نہیں بلکہ 5 صوبے ہیں، تو پھر اس 5ویں صوبے کو جو ہے نا وہ قومی اسمبلی میں اس کی ریپرزینٹیشن کہاں پہ ہے، اس کو جو ہے نا وہ آپ کانسٹیٹیوشن کے اندر ایڈ کریں، پھر اس کو آپ اس کے حقوق سارے دیں، اس کو بھی اس کا جو ہے نا وہ حصہ دیں، وہاں پر بھی ڈیولپمنٹ ہو، وہ 40 سیٹوں کے ساتھ جو ہے نا مطلب یہ کہ پورا اپنا صوبہ جو ہے نا وہ چلائیں اور ان کی کوئی ریپرزینٹیشن نہ ہو، تو بہرحال میرے خیال سے کہ جو یہ پیپلز پارٹی کی موو ہے وہ بڑا مطلب یہ سمجھتے ہیں اس کو کہ ہم اگر جو ہے نا وہ گڈ بک میں جو ہے نا وہ آئیں گے اور ان معاملات کو جو ہے نا وہ سامنے رکھیں گے اور اس طرح کے بیانات جو ہے نا وہ دیں گے
5: تو ہو سکتا ہے کہ ہمیں بھی جناب نواز شریف صاحب آج گلگت ایک دن کے دورہ تھا، بڑے عرصے بعد جلسے سے شاید انہوں نے اس طرح سے خطاب کیا اور پھر سوال وہی کہ ہم ہوتے تو یہ ہو جاتا، مجھے کیوں نکالا. 9 سال بعد انہوں نے جو ہے وہاں وہی سوال پھر پوچھ لیا اور عوام سے انہوں نے شکوہ بھی کیا یہ بات. تو کیا نواز شریف صاحب کا یہ شکوہ درست ہے اور کیا عوام نے بھی اپنے لیڈرس کے اقتدار کی حفاظت کے لیے کوئی محنت تگدو جستجد اور جدوجہد نہیں کی؟ کوشچن وہیں کھڑا ہو رہا ہے.
6: دیکھیں آپ نے جو ہے نا وہ جو ایڈ کیا بیچ میں کہ دیکھیں انہوں نے بالکل انہوں نے میں نے شروع میں بھی ذکر کیا کہ انہوں نے بہت سارے جو ہے نا مطلب کہ وہ معاملات عوام کے سامنے رکھے ہیں کہ اگر ہم ہوتے اور اس میں کوئی شک نہیں ہے، میں نے پہلے بھی ذکر کیا نا کہ دیکھیں سیاستدانوں کو اگر موقع دیا جاتا اور ان کی پالیسیز کو جو ہے نا وہ اس طریقے سے بیچ میں نہ روک دیا جاتا. دیکھیں ہر حکومت کچھ پروجیکٹس جو ہے نا وہ لے کے، ہمارے یہاں بھی پرابلم یہ رہی ہے کہ ہر حکومت نے 5 سال سے آگے کا سوچا نہیں. اگر کسی نے 5 سال سے آگے کا سوچ لیا تو اس کو رہنے دیا گیا، تو کم سے کم جو معاشی پالیسیز ہیں ان کو جو ہے نا ان کا تسلسل بہت ضروری تھا. لوگ نواز شریف صاحب کے اوپر یہ الزام لگاتے ہیں کہ شہباز شریف اور نواز شریف کو جی پل اور سڑکوں کا بڑا شوق ہے، اچھا جو اس میں سے کمیشن کھایا جاتا ہے، لیکن آپ یہ دیکھیں کہ اس سے جو ہے نا وہ ترقی کی جو لیول ہے وہ کہاں تک جو ہے نا وہ چلا جاتا ہے. اب آج آپ چائنا کی جب بات کرتے ہیں، چائنا کی ترقی کی بات کرتے ہیں، تو دو چیزیں جو ہے نا وہ مطلب کے سامنے رکھی جاتی ہے، ایک ان کی انڈسٹری اور ایک ان کی پل اور سڑکیں. کہ انہوں نے کوئی جگہ جو ہے نا وہ نہیں چھوڑی جہاں پہ انہوں نے پل اور سڑکیں نہ بنا دی ہوں، انڈر پاسز نہ بنا دی ہوں، انہوں نے ٹنل نہ بنا دی ہوں، انہوں نے ریلوے لائن نہ وہاں تک پہنچا دی ہو. اور یہی چیزیں ہیں جو آپ کی جب آپ کی موومنٹ ہوگی، جب سڑکیں وہاں پہ اچھی بنی ہوئی ہوگی، آج آپ پہنچ جائے پاس کو دیکھ لیں کہ وہاں سے سڑک بنی ہوئی ہے تو وہاں سے ٹرک جو ہے نا وہ چلتا ہے جو آپ کے کراچی پورٹ کے اوپر آ کے اور آپ کی گوادر پورٹ کے اوپر آ کے جو ہے نا وہ سامان کو واپس. تو یہ اگر نہ ہو تو آپ کے پاس جو ہے نا وہ کیا آپشن ہے؟ تو مذاق کی حد تک جو ہے نا وہ باتیں اور ہیں، لیکن سیریس آن اے سیریس نوٹ یہ واقعی ہی مطلب ان کا ویژن تھا اور ان کے ویژن کے مطابق مطلب کہ چلے ہم پاس میں نہیں جاتے. کہ اگر مطلب کہ وہ 1999 کی جو ہے نا وہ اگر موٹر پہ دیکھی جائے تو کچھ لوگوں نے تو اس کے اوپر جو ہے نا میرے خیال سے ایک کتاب بھی جو ہے نا وہ ایک شخص نے لکھی. اور اگر اس وقت جو نواز شریف کا جو ہے نا وہ ویژن تھا اس کے مطابق جو ہے نا اس طرح کی 5 موٹر بیس جو ہے نا وہ اور بننی، بہرحال پھر وہ پریشر والا سارا معاملہ ہو گیا اور وہ ساری چیزیں وہ اس طریقے سے نہیں ہو سکی. ہاں مجھے یاد آ گیا، اس کتاب میں انہوں نے لکھا کہ نواز شریف کے ویژن کے مطابق کہ وہ واجپئی کو بلا کر تو ان کے ساتھ تعلقات جو ہے نا وہ ٹھیک کر کے یہ سارا معاملہ جو ہے نا وہ کرنا چاہتے تھے کہ اپنا
5: خطے میں مسئلہ ٹھیک ہو جائے، خطے میں امن آ جائے،
6: ٹھیک ہو جائے. اور مطلب کہ ہماری جو افغانستان کے ساتھ، ایران کے ساتھ اور بھارت کے ساتھ، ان تین ملکوں کے ساتھ اگر ہماری تجارت جو ہے نا وہ ٹھیک ہو جائے تو پاکستان جو ہے نا مطلب یہ کہ ہمیں کسی اور کے اوپر ضرورت نہیں، ڈیپینڈ کرنے کی ضرورت نہیں ہے. اور بھی کافی مطلب باتیں تھیں، وہ بات جو ہے نا وہ لمبی ہو جائے گی. یہ جو نواز شریف صاحب نے جو عوام سے شکوا کیا ہے میرے خیال سے یہ تھوڑا سا جو ہے نا وہ زیادتی ہے. عوام بہرحال اپنے لیڈروں کی یہ مارے بھی کھاتی ہے، سب کچھ جو ہے نا وہ کرتی ہے. جو شکوا آپ کا بنتا ہے جس طرف بنتا ہے وہ
5: اسٹیبلشمنٹ سے بنتا ہے. ٹھیک ہے، چلیے کال لے لیتے ہیں. 416-593-0003 ہمارے اسٹوڈیوز میں رابطے کے نمبر ہے، آپ کال کر کے پروگرام میں شامل ہو سکتے ہیں. 7997 سر آپ آن ایئر ہیں. 7997
7: کیسے ہیں جناب؟
5: بالکل ٹھیک ہے جناب، بالکل ٹھیک. آپ سنائیں
7: جناب. ابھی یہ بلال صاحب نے تو پوری چارٹ شیٹ دے دی ہے سب کو، ٹھیک ہے. اس میں فوج بھی شامل ہے اور بیوروکریٹی بھی شامل ہے اور پولیٹیکل لوگ بھی شامل ہے. فوج اس طرح سے شامل ہے کہ کشمیر چلا گیا ہاتھ سے، انڈیا نے ہمارے ساتھ اتنی زیادتیاں کی، ہم نے کوئی بدلہ نہیں لیا. بس جو چھوٹا موٹا جو ٹوٹا ہوا اس میں کوئی بن گیا بن گیا، جو بن گیا نہیں بن گیا جو بھی ہے. رہا کراچی کا سلسلہ، تو آپ خود سوچے یہ کیپیسٹی کیپیبلٹی اور ایک اور ورڈ ہے ایمانداری، آنےسٹ. یہ تینوں پاکستان کے لوگوں میں نہیں ہے جو اوپر بیٹھے ہوئے، چاہے ابھی بیٹھے ہوئے ہیں چاہے پہلے بیٹھے ہوئے تھے. اور جو لوگ یہ دعوے کرتے تھے کہ پاکستان بہت اوپر جانے والا ہے، ان سے پوچھے کراچی میں پانی کیوں نہیں ہے، ان سے پوچھ لے. دوسری بات یہ ہے کہ مجھے یاد ہے اچھی طرح، کراچی میں ابھی لوگ کھارا پانی لاتے ہیں اور پینے کے لیے پانی کہیں سے لاتے ہیں اور بڑی وہ خفائشاری سے استعمال کرتے ہیں. یہ اس بڑے شہر کی بات ہو رہی ہے جو پاکستان کا اکانومیکل حب ہے، ٹھیک ہے. क्या कोई इन्वेस्टमेंट लाएगा और क्यों लाएगा, क्योंकि जो लोग चलाने वाले ना उनकी कैपेसिटी है, ना उनकी कैपेबिलिटी है, ना उनका कोई ये उनसे पूछता है कि तुम्हारे पास ये पैसे कहाँ से आए। ये क्रेडिबिलिटी उसी वक्त होगी जब आप ये मालूम करेंगे लोगों से। कराची में जो इलेक्ट्रिसिटी की आप बात कर रहे हैं, इतने पावर प्लांट लगाने की जरूरत क्या थी, जिसने ये काम किया है उसको अकाउंटेबल करे ना,
5: सही
7: हिम्मत करे।
5: चले बहरहाल जी, आपका अपना पॉइंट ऑफ व्यू है, मेरा पॉइंट ऑफ व्यू है कि सूरत हाल बेहतर हो रही है। बहरहाल आपका पॉइंट ऑफ व्यू ठीक है सर, चले सर आप सर जो मर्जी समझें हम भी देखते हैं। चले ठीक है सर, फिर बहस नहीं हमारी। 5794 चौधरी साहब आप ऑन एयर हैं सर। 5794 चौधरी साहब, अकरम साहब
8: अस्सलाम वालेकुम
5: जी। वालेकुम सलाम
8: बट्टी साहब, देखे नवाज शरीफ ने आज जो गुफ्तगू की है एक मुदब्बराना गुफ्तगू की है, किसी के कोई खिलाफ उन्होंने बात की है ओए तोए फला। देखे बात अपना बंदा करता है, अपने जो भी प्रोग्राम्स होते हैं मैंने की कि ये की आइंदा ये करूंगा या जो भी, बिलाल साहब ने काफी उस पर रोशनी डाली है। बात देखे अब चंद बद दिमाग ये जर्नैल ही थे ना उस वक्त 2013 की, क्यों गवर्नमेंट खत्म की गई, मुल्क पे कोई क्या आफत आ गई थी?
5: वो तो हर दफा ही होती है, सिर्फ नवाज शरीफ साहब की नहीं हुई, सभी की हुई है।
8: हाँ जी,
5: सिर्फ नवाज शरीफ साहब की हुकूमत नहीं, सबकी इस तरह ही हुई है। मतलब
8: मैं
5: कभी,
8: बात कर लो,
5: कभी सदर ने गिरा दी तो कभी पीपल्स लवारी साहब ने गिरा दी, कभी
8: सर बात फिर वही आ गई ना 2000, चले ज्यादा दूर नहीं जाते हैं 2013 तक चले जाते हैं। उस वक्त आपको जनाब बिजली आटा हाँ जी चीनी आम मिल रही थी, मुल्क चल रहा था, अभियान जिस तरह बिलाल साहब ने बोला कि मुल्क आगे जाता। पहले लोग अच्छा फिर ये भी बताएं जी, पहले उनको नहीं जी वो अब उनकी सियासत खत्म हो गई है, वो नहीं आएंगे, वो बात नहीं करेंगे, वो बस हल्का नशी हो गए हैं, यार फिर आज वो कैसे आ गए हैं। बात देखे छोड़ते हैं इन तमाम बातों को भट्टी साहब, बात चल पीटीआई की तरफ आ जाते हैं। सुहेल अफरीदी साहब तो कहते थे जब आए थे कि मैं कभी ना ही नहीं बनाऊंगा। देखिए इनकी बातें छोड़ दें, वक्त तो देखे सियासी जमातों पे बुरे वक्त आते हैं। पीटीआई के पास कोई तरीका कहा जिस तरह इन्होंने भी बताया, क्या आज उन्होंने नहीं कहा था कि मैं 2 जून को बस किसी और तरीके से आऊंगा? आप सोचते रह जाएंगे, आज मुलाकात हो गई।
5: सही
8: भट्टी साहब, बात देखें लोगों को समझना चाहिए, सियासत करनी चाहिए, सियासत करनी चाहिए। और बिलावल साहब ने भी जिस तरह आपने फरमाया है कल कुछ आज कुछ, बिलाल साहब को बिलावल को नहीं कुछ पता चलता, वो भी मकसद है अभी नापुख्ता सियासतदान है, किस तरह की गुफ्तगू करनी है, अब्बा जी कुछ कहते हैं वो कुछ कहते हैं, मुल्क को चलने दिया जाए, इसी तरह ही मुल्क आगे बढ़ेगा। कमियां कुताइयां गलतियां हैं, महंगाई भी है, लेकिन ये कि गवर्नमेंट के पास जो कुशन होता है वो उनकी कोशिश होती है। हम अब भी कहते हैं कि गवर्नमेंट को चाहिए कि लोगों को ये पेट्रोल की सूरत में या खासकर आईपीपी की सूरत में इसका मसला पूरा हल करे, मगर ना ये अच्छी बात नहीं है इनके लिए।
5: ठीक सर, थैंक यू, थैंक यू
8: वेरी मच सर।
5: अच्छा 8277 सर आप बात करना चाहेंगे? 8277
9: जी। अस्सलाम वालेकुम।
5: वालेकुम सलाम सर।
9: जी सर, ये जो आज नवाज शरीफ साहब ने अपनी एक तकरीर फरमाई है पिछले कोई 3-4 साल बाद बाहर निकल के,
5: हाँ जी हाँ जी,
9: उसमें वो किससे सवालात पूछ रहे हैं?
5: आवाम से पूछने और किससे पूछेंगे?
9: नहीं, गवर्नमेंट तो उनके ही है, उनके हाँ, भाई
5: नहीं मतलब वो आवाम से भी और एस्टेब्लिशमेंट से भी, मुझे क्यों निकाला?
9: तो नहीं, मुझे क्यों निकाला के अलावा जो बिजली नहीं आ रही है, वहाँ पे सड़कें नहीं है, वहाँ पे एयरपोर्ट नहीं है, ये किसका काम था सर? पिछले 35-40 साल से तो आप लोग हैं, इमरान खान के 3 साल निकाल दें आप, चलो उसने कुछ नहीं किया, उसने जीरो काम किया। आप लोगों ने पिछले 85 से लेके आज तक क्या काम किया?
5: ठीक राइट मिलाल साहब, ये बात इनकी सही है। मतलब वहाँ पे क्या फेडरल गवर्नमेंट की जिम्मेदारी होती है, वहाँ जो गवर्नमेंट है उनकी जिम्मेदारी होती है?
9: तो भाईजान वो पिछले
5: आपके सवाल बिल्कुल जी जी।
9: दूसरी मेरा एक और पॉइंट है जी, जो बिलावल साहब भी अपना 45 की बात कर रहे हैं, 47 का मैं
5: आज उन्होंने कहा कि जी वो गलत, मेरी बात को जो ना सही सियाको सवाक से हटके जो है वो बयान किया गया।
9: मतलब कि वो अपना इस एतराफ कर रहे हैं कि पिछली हमारी हुकूमत जो है वो 47
5: की आज उन्होंने कहा नहीं, आज उन्होंने कहा कि सियाको सबाब से हटके जो है मेरी बात को गई, मैंने ये नहीं कहना था मकसद, हालांकि शायद यही मकसद था उनका।
9: मतलब ठीक है, इन लोगों ने क्या काम किया है?
5: ठीक,
9: भुट्टो अभी तक जिंदा है भाई, ठीक हो गया।
5: चलें ठीक सर, मैं अगली कॉल ले लूं। बिलाल साहब थोड़ा सा छोटा सा कीजिएगा, ये किसकी जिम्मेदारी होती है जो
6: देखिए डिफाइन करना ना बड़ा मुश्किल है, क्योंकि देखिए हर प्रोजेक्ट के ऊपर आप उंगली रख के नहीं कह सकते कि जी। लेकिन नवाज साहब ने तीन चार चीजों का जिक्र किया वहां पर खड़े होके कि हम जेल के ये भी देना चाहते थे, टाइम लगता है ना, मतलब एक चीज है उसकी मंसूबाबंदी होगी, प्लानिंग होगी, फिर बजट होगा, फिर एग्जीक्यूशन होगी, तो ये सारी चीजें टाइम टेकिंग प्रोसेस होता है। और अगर आपकी हुकूमत ही उसके बाद ना रहे
5: तो फिर ठीक
6: जुमला और एडर, अब 15 साल किसी की हुकूमत रहे ना, 3 टर्म्स कोई हुकूमत देखे, तो फिर उससे ये सवाल, ठीक अब हम जिक्र तो कर

0: اپنے خوشی کے لمحات کو یادگار بنائیں. آئیکن ایونٹ اسپیس میں شادی، مہندی، ریسپشن، برتھ ڈے پارٹیز، کارپوریٹ ایونٹس، غزل اور قوالی نائٹس یا کسی بھی تقریب کے لیے تین خوبصورت اور شاندار ہالز ہیں جہاں 1200 تک گیسٹس کی بھرپور مہمان نوازی کر سکتے ہیں. تمام حلال ڈشز پاکستانی شیف کی نگرانی میں روایتی ذائقوں کے ساتھ تیار کی جاتی ہیں. ان ہاؤس سٹیجنگ، آڈیو ویژول سسٹم، 10 پروجیکٹر سکرینز، مکمل ٹیکنیکل سپورٹ کے ساتھ. بہت ہی کنوینئنٹ لوکیشن 6887 ڈکسی روڈ میں سساگا، ایمپل پارکنگ اور کلوز ٹو ہائی ویز. فار مور انفارمیشن اینڈ بکنگ کال مسٹر عالم 437-425-2500 اور برمپٹن میں کوئنز مینر ایونٹ سینٹر 2 آکشن لین برمپٹن. فار مور انفارمیشن کال 416-814-3600. کوئنز مینر ایونٹ سینٹر. Pride of Mississauga Barbecue Tonight Restaurant, 35 Dundas Street West, Highway 10 aur Dundas ke intersection Mississauga mein. Barbecue ka asli maza Barbecue Tonight par. Charga, Lahori fish, chapli kebab, kadahi gosht, chicken tikka masala, chicken biryani, seekh kebab, rishmi kebab, chicken boti, chicken tikka, bihari kebab, lamb chops, afghani tikka, nihari aur bahut kuch. Khoobsurat kushada patio, Barbecue Tonight Restaurant, 905-268-0088. It's 905-268-0088. Highway 10 or Dundas intersection, Mississauga.
1: Sirf mortgages. That's Rajiv Talwar, the mortgage superstar. Mortgage residential, low ya commercial, for customized mortgage solutions, choose Rajiv Talwar. Mushkil se mushkil mortgage ho, last minute deal ho, ya phir credit issues ho. Rajiv Talwar ka wasi ilm aur tajurba aapka kaam aasan kar dega. To yaad rakhiye, mortgage unse mat lijiye jo mortgage bhi karte hain, balki mortgage sirf unse lijiye jo mortgage hi karte hain. Call Rajiv Talwar of leading edge mortgage experts, 905-819-1001 905-819-1001. License number 12374.
2: جی ہاں، راجیو تلوار صاحب موسٹ ٹرسٹڈ اینڈ ویل نون، ویری پاپولر ساؤتھ ایشین بروکر ہیں مارٹگیجز کے حوالے سے. اور مارٹگیج کا کوئی بھی کام ہو، کسی قسم کا کام ہو، لاسٹ منٹ کی مارٹگیج ہو، آپ ان سے رابطہ کیجیے. آن دا فون ہی آپ کو بتا دیں گے کیا پاسبلٹی ہے، اور اگر آپ سے وعدہ کرتے ہیں تو وعدہ پھر پورا کرتے ہیں. 905-819-1001 رابطے کا نمبر ہے. ویری ریناؤنڈ مارٹگیج بروکر ہیں، خوش آمدید کہیں گے. راجیو بھائی، ویلکم یو ان ویری پاکستان ٹورانٹو.
3: بٹی صاحب گڈ ایوننگ، تھینک یو ویری مچ. ہائی لسنرز، کیسے ہیں آپ سب؟
2: بہت شکریہ آپ کا. اور پھر آلموسٹ آفیشیلی کہہ ہی دیں کہ کینیڈا جو ہے ریسیشن میں آ گیا ہے اور آلموسٹ اعلان بھی ہو گیا ہے، تو افیکٹ کیا ہے اس کا اکانومی پہ، ریئل اسٹیٹ پہ؟ اب چھٹا مہینہ تو آ گیا ہے، تو باقی جو سال ہے وہ کس طرح سے گزرے گا، کیا افیکٹس ہو سکتے ہیں؟
3: دیکھیے سر، 2022-23-24 ریٹ آف انٹرسٹ ہائی رہے ہیں، زبردست ہائی رہے ہیں. پرائم 7.2% تک پہنچ گیا تھا،
2: بالکل ٹھیک.
3: انفلیشن اتنی سٹبن تھی اور فیملیز کے اوپر گروئنگ فائنانشل پریشر آل اوور کینیڈا ان دی ہاؤس ہولڈز. اتنی سب کچھ جو چلے جا رہا تھا، چلے جا رہا ہے، رک نہیں رہا ہے. اور آپ کو معلوم ہے پچھلے 8-10 مہینے سے ہم ڈسکس کر رہے ہیں کہ دس از اے ویری بیڈ ایئر فار رینیوز ان کینیڈا. 2 million مورگیجز رینیو ہونے والی ہیں، اور یقین جانیے بہت سارے لوگ، so many people are going to lose their homes this year. Not a very good news, but yes it is. اور اب officially announce ہونا ہی تھا سر، it was expected. The recession is here. دیکھیے recession کیا ہے، تو یا more than 2 quarters میں اگر negative growth آتی ہے that is called recession, and we have crossed the 2 quarters aur ab recession official aa gayi hai. Job market bahut zyada niche hai, housing to bura hi hal hai, you know, discuss karne ki bhi zarurat nahi hai kya kaha jata hai uske upar. Iska jo impact hone wala hai sir, big impact is going to happen on consumer spending. Consumer spending down niche jayegi to GDP aur niche chali jayegi, kyunki log kharcha hi nahi karenge. So the GDP is going to go down. Labor market mein aur zyada girne ki umeed hai, kyunki jo businesses expand kar rahe the, jo karna chahte the, jo labor force hire karte the, they are not going to do it now. They are not going to expand, they are not going to do. Har focus har aadmi ka aaj ki date mein cash flow pe aa gaya hai. Cash flow, flexibility and long term planning. Market dekhi, gas lagbhag 189-190 ke aas paas baithi hai. Theek hai, war ka koi bharosa nahi kab شروع ہو جائے. جیسی نیوز آتی ہے ایک دن ٹھیک ہے، دوسرے دن پھر خراب ہو جاتا ہے سر. تو تھنگز آر گوئنگ ان اگین अ वेरी रॉन्ग डायरेक्शन. बट सर ये बार बार मैं तो यही कहता हूँ कि देर इज ऑलवेज लाइट एट द एंड ऑफ द टनल. आएगी जरूर. लोग मुझसे हर बार ही पूछते हैं आपने पिछले साल कहा था ठीक हो जाएगा. देखिए मैं क्या कर सकता हूँ सर. यू नो व्हाट, थिंग्स आर गोइंग बैड. इट्स एन इंटरनेशनल इकोनॉमी. मैं सारी दुनिया खराब है इस समय. कोई भी आदमी ऐसा नहीं मिलता जो कहे कि मैं बहुत हैप्पी हूँ. मेरे पास भट्टी साहब, मैं क्लाइंट्स को सुनने वालों को बताना चाहता हूँ, हर रोज एक क्लाइंट को कम से कम मना करता हूँ कि आपकी मॉर्गेज नहीं हो सकती. क्यों? क्योंकि घर रह गया 8 लाख का, मॉर्गेज 1 मिलियन की. अभी क्या कर लोगे उसका?
2: सही.
3: कुछ नहीं कर सकते उसका. वो घर जाएगा ही जाएगा. बचाने की कोई सूरत नहीं है अनलेस वी हैव मल्टीपल प्रॉपर्टीज या किसी और से पैसे निकाल के इसको पूरा किया जाए. ब्रैम्पटन में इस समय डेलिंक्वेंसी रेट इज 64% इंक्रीज. ऑन्टेरियो में 52% और नेशनली 32%. सो ब्रैम्पटन इज द लाइक हॉट मार्केट है जहां डेलिंक्वेंसी यानी कि 3 महीने से ज्यादा से लोग पेमेंट घर की नहीं कर पा रहे हैं. ना सिर्फ घर की बट्टी साहब, कारों की भी पेमेंट नीचे जा रही है. ऑटो में भी बिग टाइम डेलिंक्वेंसी है. दिस इज अ रेसिपी टू डिजास्टर. लोगों को सलाह सिर्फ यही दूंगा कि अपने कैश फ्लो को ठीक रखें. किसी भी हालत में कीप मनी विद यू बिकॉज दिस वी आर गोइंग थ्रू अ वेरी वेरी वेरी वेरी टफ टाइम.
2: बिल्कुल ठीक.
3: शायद जो लोग 50+ हैं उनकी लाइफ में इतनी बड़ी डिसीजन दोबारा ना आए क्योंकि वो पार हो चुके होंगे तब तक. बट दिस को इससे निकलना जरूरी है. कीप योर कैश फ्लो टाइट. कीप योर कैश फ्लो गुड. इनफैक्ट और अगर आपके घर की मॉर्गेज की रिन्यूअल पहले तो 2026 बोल रहा था, 2027 एंड तक भी आने वाली है.
2: ओके
3: उसको अभी बात करें सर हमसे आके क्या होने वाला है आगे. गॉड नोज व्हाट इज गोइंग टू हैपन. इफ द वॉर स्टार्ट्स अगेन, गॉड फॉरबिड, थिंग्स कैन बी वेरी वेरी बैड. सो अपने फाइनेंसेस को ठीक रखें. कॉल मी बैक. 1 5-minute कॉल कैन सेव यू थाउजेंड्स एंड थाउजेंड्स एंड थाउजेंड्स एंड थाउजेंड्स ऑफ डॉलर्स. दैट टाइम बचने का तरीका है इफ यू एक्ट ऑन टाइम.
2: वही राइट. तो बस वो आखिरी सवाल तो आपने खुद ही बता दिया कि भाई जब की रिन्यूअल आने वाली है, अभी लेट भी है तो वो भी अभी रापता कर लें
3: ताकि 2027 के एंड तक की रिन्यूअल अभी बात करें सर. डू नॉट, मे बी उस समय इक्विटी ना हो. आज अगर 1 मिलियन की मॉर्गेज और 9 लाख का घर है तो हो सकता है घर तब 6 लाख का रह जाए.
2: बिल्कुल.
3: तो क्या करेंगे, क्या करेंगे? डू इट नाउ. कम टू मी, आई विल हेल्प यू. अगर बचने का चांस है.
2: थैंक यू वेरी मच सर. बहुत शुक्रिया आपका. और अगले हफ्ते आपसे रजवाई फिर बात करते हैं. थैंक यू. बहुत
3: शुक्रिया.
2: नंबर नोट कीजिए जनाब. 9058191001 9058191001 रेडियो पाकिस्तान टोरंटो CMR 101.3 FM. अच्छा जनाब, अगर अमरीकी नुमाइंदगान ने ट्रंप के इख्तियार महदूद करने की क़रारदाद मंजूर कर ली है, इससे बात करेंगे. लेकिन आपके लिए पेश कर रहे हैं आज की शायरी.